जोखिम कारण हो। सामान को रोग गर्न थाल्नु भयो भने परिवारका कारण जान समेत जान सक्छ।

0: चाहिँ परिणाम छ, अर्को चाहिँ इडलीले चाहिँ अफेक्ट परिणाम हुन्छ। त्यसमा चाहिँ कुनै पनि हामीलाई चाहिँ पहिला जाँदैन जस्तो लाग्छ, तर त्यो चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ भुलिरहेको चाहिँ पहिलोका सङ्केतहरू हुन्छ। जस्तो त्यसमा पक्रि पहिलोमा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने, कतिपय ठाउँमा चाहिँ आवाज चाहिँ चर्च जस्तो आवाज आउने, कतिपय चाहिँ पहिलो जाने ठाउँमा चाहिँ त्यो चिराहरू पर्ने त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अर्थमा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यसै त्यो हिजोको बिहानमा धेरै अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्नु पऱ्यो जस्तो त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छ।
1: मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै पानी सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लाहरूमा परेको छ र तीन घण्टामा सबैभन्दा धेरै पानी बझाङको क्षेत्रमा परेको छ र त्यहाँ 49.8 मिलिमिटर पानी पछिल्लो तीन घण्टामा परेको हो। आजको मौसमको

0: Чайковского по результатам. Зачем над чем я написал не гандеру? Заметь канаби. Лина сосудки карасуватки на улице, стандарт для ее уходной на сияние.
1: Mátalika kursusta bavishako dvagi, sotari trapofilu ahad odin tahoshikta. Bihano utedeki, din bolile, unyarko kandparna, bise tiangino hos. Dut, anda, masu, dal, mariyo saat sabzi, mausami fafut, rakarmai bavika, pusi bakani kura, niyamit kawane bani gosanu hos. Chautau, chips, chocolate, tere tini boyka tere padarto, rutong fruitko sevan, sakesano, kongarong.
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा त्यो पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
2: सामुदायिक सूचना नेटवर्क सीआईएन र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य
3: सामाजिक परिवर्तनको लागि यो सामुदायिक सूचना नेटवर्क सीआईएन तपाईँहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पत्रबाट पनि सीआईएनको साझा

स्टेज का साथ उद्योग उत्पादन बजारमा शीर्षक ओपन महिला पटले भाडा बटलेख्नु भएको खबर छापिएको छ भने साढे पाँच महिनापछि बाँकी उद्योगमा विमानस्थल

केही खोला बनाएको बाढी अपना गाउँपालिका छ छपन्नमा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढी पसेर कमलेना 5/56 से बिगा मलङ्गा 5/53 बिगा र मलङ्गा 6/56 500 धानखेत एक हप्ता भन्दा बढी समयदेखि डुबानमा छ।

0: cosa.
1: Sono i classi.

0: mi matrimonio decidió que su hermana va a volver a entrar en mi vida, en nuestra república, en mi vida, en mi vida, en mi vida, en mi vida, en mi vida, त्यसपछि डिभिजन हुँदा पनि हामी एकजना कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि काठमाडौँमा सिनियर पनि शिक्षण त म विवाहपछि भएको म विवाहभन्दा पहिले मेरो विवाहभन्दा पहिले म काठमाडौँ आएको मेरो मास्टर्स त्रिचन्द्र कलेजबाट बास्टर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेला पनि विद्यार्थी राजनीतिमा विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो
1: मलाई
0: लागेको
1: थियो
0: अब यो देशमा सबैभन्दा जसरी जनजी आन्दोलन भयो जनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन भ्रष्टाचार मुक्त र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसले भन्नु पर्छ भने युवा समूहको एउटा मुभमेन्ट भयो वास्तवमा देशमा सुशासन त आवश्यकै छ त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्वपूर्ण पर्छ मलाई त्यस्तो लाग्छ र भ्रष्टाचार पनि जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्त हुनुपर्छ यो देशमा त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौँ भने मेरो उनी चाहना नै छ साथ दिन सकौँ र यो दुईवटा कुरा चाहिँ मुक्तै गर्न सकौँ भन्ने मलाई
1: लागिरहेको
0: छ युवाहरू आउनुपर्छ र युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ तथापि अहिले अब 100 दिन कटेको पनि छ 100 दिन कट्दै गर्दाखेरि सरकारको क्रमिक कमजोरीहरूले थुप्रै नै छन् त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ आफै सोचिरहेको छु अस्ति गृहमन्त्रीजीसँग हाम्रो प्रदेश प्रदेशको मान्यहरूको एकछिन मिटिङमा पनि कमसेकम त्यो पक्ष पनि सकारात्मक पक्ष सबै मान्यलाई बोलाएर अब के गर्न सकिन्छ त प्रदेश प्रदेशमा कसरी रोक्न सकिन्छ त्यहाँको समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर उहाँले जुन सुझाव सल्लाह लिनुभयो त्यो पनि एउटा पहल हो
1: सकारात्मक
0: मेरो जिरो आवरमा बोलेको छु त्यसपछि छलफलहरूमा भाग लिएको छु कति पाठ ठ्याक्कै याद छैन जस मलाई लाग्छ सात आठ पटक

0: Sida.
1: Tu ci tocco, ma sono una cosa che tutti vogliono sapere. Ma da voi non andate a vedere, so che come da darmi torno con questa sua mamma.
0: Vedo un barato, torri e lo dormi in tam. E tamma. Dormo stare tamma, cioè parmo stare arco tamma, cioè non mi lo parmo stare con molto io, molto io con suga, mi lo parte a te. Tutto da venire io, ho solo parai, hai io, io, admetti che a te solo, sappi che l'ho provato a barco. त्यो कारणले अब मैले आफ्नो क्षेत्रको म करिब 3 नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु 3 नम्बर क्षेत्रको बारेमा मैले समस्या धेरै उठाउन सकेको छैन किनभने समय नै हुँदैन शून्य समय 1 मिनटको कुरा हुन्छ कहिले राष्ट्रियसँग बोल्नुपर्ने हुन्छ कहिले पार्टीको धारणा बोल्नुपर्ने हुन्छ कहिले चाहिँ आफ्नो क्षेत्रको कुरा पनि समस्याहरू बोल्नुपर्ने हुन्छ त्यो चाहिँ मैले महोत्तरीको लागि बोले सिराको लागि बोलेन त्यसको लागि म माफी चाहन्छु
1: महोत्तरी सिरा दुईटा जिल्लामा मात्रै चिन्हित हुनुपर्ने रहेछ कि अथवा मध्य प्रदेश सिक्किम आठै जिल्लाको पनि कहिले प्रतिनिधित्व गर्न पर्ने रहेछ
0: तपाईँ मलाई मेरो मध्य प्रदेश होइन कि मैले कहिले काहीँ
1: गरिहालेको
0: मुद्दा पनि मैले त्यसैले राष्ट्रिय मुद्दाहरूको बारेमा पनि मैले बोले
1: मधेसको लागि महोत्तरीको लागि जनकपुरको लागि त यो विषयमा पनि भविष्यमा मैले निरन्तर
0: मेरो योजना छ हामी अस्ति उपसभामुक्त जुनले छ मेरो हुनुहुन्छ उहाँसँग बसेर पनि हामीले सफल गऱ्यौँ महत्त्वपूर्ण मुद्दाहरू एउटा तिनीहरूको आवश्यकता छ जुन मधेस प्रदेशमै एकदमै खाली लाग्दो छ त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ एकैचोटि समाप्त नपार्न सके पनि न्यूनीकरण गर्ने प्रयासमा चाहिँ हामी लागिरहेका छौँ दोस्रो नम्बरमा महिलाका मुद्दा आउँछन् महिलाहरू जुन अहिले एकदमै महिला ड्रेसको कारण होस् अथवा अन्य विभिन्न कारणले होस् महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन् उनीमाथि हुने हत्या हिंसाहरू जुन छ खास गरेर घरेलु हिंसाहरू पनि छ

0: भाग्य पनि मिलेर गरौँ भन्नु भएको छ। दहेजको दहेज कस्तो छ भने दहेज दिए पनि बाहिर देख्दा छैन, तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू जन्म गर्नु पर्ने अवस्था छ।
1: यसको लागि कानुनी रूपमा हामीसँग कतिको प्राप्त छ कि छैन अथवा अझै बनाउनु पर्ने हो कि?
0: कानुनी रूपमा प्राप्त छैन, कानुन बनाउनु पर्छ। मैले कानुन समितिमा पनि कानुन समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन, किनभने दहेज लिने र दिने दुईवटा बाध्य हो भन्छु म जहिले पनि।

0: एनजिओ एनजिओले धेरै काम गरेकै तर पनि एकदम जुन कुनै पढे लेखेका परिवारमा पनि धनेशले एकदमै नराम्रो तरिकाले
1: जुन सुधारो गरेर बसिराखेको छ नि यसलाई निर्माण गर्नको

छोरीमा पनि र छोरीको बुवामा पनि हुनुपर्छ। दुवैजना चेतनशील हुनैपर्छ। यो चेतनाकै कमी छ के अहिले आज कुरा त्यो अति कमी छ। कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ। पढे लेखेको परिवारमा पनि हामी देखिरहेछौँ जस्तो छोरा पक्षबाट पनि

0: छोराहरूको भोगो पर्ने हो कि त्यो भित्र देखि एउटा अझै जुन बसिराखेको छ त्यो निकाल्न
1: सक्छ।
0: दुवै परिवारमा म त अझै के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्छ। जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुवालाई जो केटाले मसँग आदर्श विवाह गर्छ मसँग बिहा गर्छु। आदर्श भनेको पहिला गणेशको चलन थियो होइन, अब यो सामान्य जातिलाई अनि सामान्य जनतालाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजीकै कुरा त हो नि, खर्च बिउन सक्छ सक्दैन होइन त थाहा छैन, तर उसको निम्ति व्यवस्थापन त्यही बेला भयो। र अझै म त्यसमा के थियो भने दुई छ खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन, यस्तो कुराहरू हुँदै गर्दा मलाई चाहिँ दुःख लाग्थ्यो अनि

होना है, मैं चाहिँ त्यसरी राखिएको थियो एउटा संजोग बस त्यसरी खेता राख्छु अनि भयो होइन जस्तिन जस्तै खेतामा अनि त्यो परिवारमा कुरा पनि भयो जम्मा 35 जना जनता जम्मा 35 जना

0: मैले किन उदाहरण दिनु, मेरो छोरी छ, मेरो छोरीले मैले पढाइरहेको छु, छोरासँग पनि केही कमी भएको छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन, मैले छोरीलाई पनि मेरो छोरीसँग जो बिहा गर्नु आउँछ म त्यसरी नै बिहे गर्ने, त्यो सिम्पल सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिनु नभन्ने, खर्च नगर्ने, खर्चले नै हो सबैभन्दा गर्ने होइन, खर्च नगर्ने
1: कसैले चाहिँ कस्तो परिवार कस्तो

0: छोरीले गर्यो भने र ठेगा पसले पनि दसैँमा गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ।
1: छैन
0: खासै सुरु भएको छैन, अहिले एउटा प्रश्न के भइरहेको छ भने तर त्यसले खासै प्रभाव परेको छैन। ठेगा पञ्चमीमा हजुरहरू न्युज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन सुन्नुभयो छ, त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोडीहरू। त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ, एकदमै सिन्दुरले मात्रै दुला दुले आउने, दुवै पक्षबाट दुई दिन दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ। त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यही पनि एउटा प्रभाव पार्ला कि समाजमा।

समिति को यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू कानुन समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुराहरू अनौपचारिक कुरा भएको छ, औपचारिक कुरा चाहिँ भएको छैन। अनि के कुरा भयो भने मधेस प्रदेशका सबै महिला सांसदहरू हामीले बसौँ, बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानुनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने कुरा चाहिँ दुई दिन भएर सल्लाह भएको छ।

एकदमै त्यस्तो निकटता भएको भावना छ. त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन. भित्र संसद भवन भित्र हलमा छिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौँ, उहाँको सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ. तर पनि त्यस्तो भावना हामीसँग

हाम्रो संस्कार दिएको छ नेपालीले, त्यो सबै मान्यहरूमै त्यस्तै हुनुहुन्छ। कोही पनि कसैलाई तल देखाउने अथवा उहाँले तुरुन्तै बोलेर विरोध गरिहाल्नु पर्ने चाहिँ छैन।

त्यसबाट यहाँसँग भवन बनाउने थियो, त्यो लगेर चाहिँ मलाई दिने गर्नुहोस् त

सांस्कृतिक धार्मिक हिसाबले नै विश्व सम्पदामै स्वीकृत हुनुपर्ने थियो, स्वीकृतको लागि प्रयास भइरहेकै छ। जस्तो त्रेता युगिन एउटा इतिहास जोडिएको जनकपुर स्थल हो, होइन, राम सीताको स्थल छ त्यहाँ, त्यसको त्यो सम्बन्धी चाहिँ अझ जनकपुरलाई चाहिँ अझ उजागर गर्नुपर्ने संस्कृतिको हिसाबले पहिलाभन्दा चाहिँ राम्रो त भएको छ, नभएको होइन, नयाँ सेटल राम्रो गरेको छ। जस्तो जनकपुरमा विवाह पञ्चमी, जानकी नवमी, राम नवमी पर्वहरू मनाउँदै गर्दाखेरि एकदम सभ्यताको साथ मनाइन्छ। छठ जस्तो मिथिलामा मनाइने छठ पर्व भयो, त्यस्तै चौसन छ, जितिया छ, होइन, विभिन्न यो पर्वहरू छ। त्यो पर्वहरू कहिले पनि जनकपुरलाई पहिचान गराएको छ। त्यो पर्वहरू जनकपुरमा मात्रै होइन कि मलाई लाग्छ जनकपुरकै कारणले यो पहिचान भएको त्यो सम्बन्धी त अब अझै पनि अझै यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भने

0: ちゃいます。
1: 少しお帰りこうしたんで、あの、

0: ചേച്ചിക്കുന്ന കൊള്ളായി തന്നെ കൊച്ചിലാണ്
1: बासरी उपप्रमुख इन्दिरा चौधरीको नेतृत्वमा भएको अनुक्रममा राजनीतिक सरकार जनसेवा केन्द्रले सन् 2026 गरेका स्थानीय अधिकार कार्यक्रम अन्तर्गतको गरिएका कार्यक्रमहरूको अनुक्रमण गरिएको थियो। अनुक्रममा बासरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी बहादुर ओली, योजना शाखा प्रमुख बहादुर खड्का, पशु शाखा घनश्याम तिवारी, कृषि शाखा प्रमुख लालबहादुर खड्का, रेडियो गुटावाएको पुष्प चौधरी र राधाकृष्ण थारू जनसेवा केन्द्रका कर्मचारी लगायतको अनुक्रममा जानुभएको थियो। बाँसगढी बजारको किसान चोकमा अटो पार्किङ निषेध गरिएको छ। अत्याधिक भिडभाड हुने किसान चोक क्षेत्रमा अटो पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै बजार व्यवस्थापनमा समेत समस्या देखिएपछि बाँसगढी नगरपालिका वडा नम्बर 5 ले पार्किङ निषेध गरिएको हो। अटो व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित दुर्घटना मुक्त बनाउने उद्देश्यले किसान चोक नजिकै सामुदायिक पुस्तकालयको फिल्डमा अटो पार्किङ गर्न प्रयोगको लागि व्यवस्था मिलाइएको छ। वडा नम्बर 5 का अध्यक्षले उक्त जानकारी दिनुभयो। उहाँका अनुसार तत्कालका लागि केही असहज भए पनि बजारको दीर्घकालीन व्यवस्थापन र शहरी सुरक्षाका लागि पार्किङ व्यवस्था आवश्यक रहेकोले निर्णय कार्यान्वयनमा ल्याएको बताउनुभयो। अटो व्यवस्थापनका क्रममा नम्बर नपरेका अटोहरू सामुदायिक पुस्तकालयको खाली फिल्डमा राख्ने र नम्बर अनुसार पालो मिलाएर सञ्चालन गर्ने सहमति भएको अध्यक्ष थारूले जानकारी दिनुभयो। बस्ती जोडामा धरोहरमा 1.5 किलोमिटर विद्युतीय तारको शिलान्यास गरिएको छ। तनाव विश्व हात्ती दिवसको अवसरमा तारबाटको शिलान्यास गरिएको हो। जर्मनी हात्तीको प्रवेश रोक्दै मानव हात्ती अस्तित्व कायम गर्ने उद्देश्यले बर्दियाको मधुबन नगरपालिका 3 फरवरीमा न्यून लागतको मौसमी विद्युतीय तारबार निर्माण शुरू गरिएको छ। उज्यालो नेपाल र स्थानीय समुदायको तौरमा करिब 4 लाख रुपियाँको लागतमा 1.5 किलोमिटर क्षेत्रमा तारबार निर्माण गरिएको हो। तारबार विशेष गरी जर्मनी हात्तीलाई बस्ती प्रवेश गर्नबाट रोक्नमा प्रयोग गरिने उज्यालो नेपालका कार्यकारी निर्देशक रमेश थापाले जानकारी दिनुभयो। शिलान्यास कार्यक्रममा मधुबन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भातले लामो समयपछि तारबार कार्यक्रम ल्याउन सफल भएको बताउँदै यसको संरक्षण र मर्मत सम्हाल्न समुदायको सक्रिय सहभागिताको आवश्यक रहेको बताउनुभयो। संस्थाले प्रयोग गरे पनि बस्तीको सुरक्षा गर्ने जिम्मेवारी स्थानीय समुदायको भएकोले तारबारलाई सुरक्षित राख्न उहाँले आग्रह गर्नुभयो। उज्यालो नेपालले विगत 6 वर्षदेखि खाता देवीको मार्ग क्षेत्र लगायतका विभिन्न जिल्लामा मानव हात्ती सह अस्तित्वका लागि काम गर्दै आएको छ। शिलान्यास कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तेज बहादुर भारतले विशिष्ट अतिथि बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत

llave de pan para atiche. Aquí me los hache para atiche también a su dito, brecho y capa aprendiz, a los acabar rodan de mani, en la red con istanio básico el cubo positivo de motivo. Berarti aspatalna pahala habi utza siwa parhadi pahala utza birani utza borde goya pachi prayakta pahala purwadhar kista kuna nosanta berarti aspatal sarnu raji nosa rujana bata siwa samjalan garu pahala bati pahala utza paman abhapna karan kurwa karmai birani bharna gaya utza garu pahala avasthana eko aspatal nijana eko utza kurwa karma birani rakhye pachi kurwa halu pahala parandama bosa bati chan Gloria a la Pánica, Pancho, tiene la Kikirani, Sola Bosnetli, Ua Kama Kirani, Kanagi, Ava Sexuida, Napareku, Narsin, Ispesan, Kara, Nareku, Tata, Postuma, Kapoche, Nazik, Parekari, Sama Sermoni, Patanto, Pascotal, Kasuzena, Adikari, Kisamio, Pánica, Anusar, Ani Koksima, Sautala, Kani Panila, Ava Sek, Jansotti, Kubima Stapan, Muna Nasaki, Kakaran, Ua Kama Kirani, Rakela, Ukutar, Gorru, Pareku, Mali jantari di nubuayo, sang guru upidi kocuma empe kocce, empe kota manti benda bagi ciki sang basena pirami jantar rupani awastasa. Dari pirami eka pada pangda kupani rukma, swaste parichan kor rupani pirami lai samet samasya mene kare kocci isa karu patami kocan. Imanjansi kocce ma caar porta matra biechan, pirami kocca bada empe berma tindana samarakira uzaar karu parni awastasa mene kare kocca. दुर्घटनामा एकै पटक फेरि बिरामी आएमा बेचन भुइँमा समेत राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य कर्मीहरूको भनाइ छ। नेपालका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सिसिटिभी क्यामेरा जडान गर्न र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्चमा रेट दर्ता भएको छ। कानुनका विद्यार्थी विवेक चौधरी सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई बिहिबार रेट दायर गरेका हुन्। उक्त रेटको सुनवाई आज शुक्रबारका लागि पेशी तोकिएको छ। विवेक चौधरीले नेपाल सरकार प्रहरी कार्यालय तथा हिरासतमा रहेका व्यक्तिहरूको अनुसन्धान गर्ने अधिकारी भएका सरकारी निकायका प्रवर्तकहरूमा कुनै पनि भागमा नछुट्ने गरी सिसिटिभी जडान गर्न माग गरेका छन्। निवेदनमा रातको समयमा पनि स्पष्ट देखिने अडियो र भिडियो दुवै रेकर्ड हुने प्रविधि जडान गर्न र उक्त फुटेज कम्तीमा 12 देखि 18 महिनासम्म सुरक्षित राख्ने कानूनी व्यवस्था गर्न प्रमादेशमा माग गरेको छ। साथै पक्राउ परिएको समयदेखि नै डिजिटल अभिलेख राख्ने गरी एकीकृत मापदण्ड निर्माण गर्न समेत माग गरेको छ। हामी बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशको अन्त्यमा आइपुगेका छौँ। हाम्रो सन्देश सक्नुभयो मुख्य मुख्य सन्देश फेरि एकपल्ट बाँसकरीमा स्थानीय अधिकार अन्तर्गत गरिएको कार्यक्रमको आरकेजिएसद्वारा अनुगमन बाँसकरीको किसान चोकमा पार्किङ निषेध अटो व्यवस्थापनका लागि वैकल्पिक स्थान बस्ती जोगाउन धनगढीमा 1.5 किलोमिटर विद्युतीय कारोबार हिरासतमा सिसिटिभी क्यामेरा राख्न माग गर्दै सर्वोच्चवादी बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देश यति नै बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउनेछ। तपाईँसँगका लागि प्राविधिक साथी निशङ्कलाई धन्यवाद दिँदै म पुष्पा निवेदन हुन्छु।

আঠারো বিশ্ব বৈশাখী সাথে 4,000 বিশ্ব রাখে

0: 看见过去了，又看见了我的事儿，心想也足了。
1: 他们说，跟你说，他们说，跟你说，说出来的原因。

खुलेर कुरा गर्न प्रतिभा साथीहरू महिनावारी भएकी साथीले जसको लागि महिना आवश्यक परे सहयोग गर्ने किनकि महिनावारी लुकाउने कुरा होइन बुझ्ने कुरा हो नि त्यसो भए जुलीलाई बिदा दिनुहोस् फेरि अर्को एपिसोडमा नयाँ उपयोगी विषय लिएर भेटौँ।

0: पाउने शब्दको टुकाइबाट मतलब चेक गरेर झाडीमा जाँदा पङ्क लगाउने सुकुवादीको छान पर्छ एउटा झुलाएर मात्रै सुत्ने पानी बसाउनु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि शब्दको टुकाइबाट जोडिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाना छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो
0: भन्नुभयो नि। यसले त घर वरिपरि फुटहरू फुट्ने र तारतमा या नदी जाँदा विषालु सर्प हुन सक्ने भएको नि नजाने पनि भन्नुभएको थियो।
2: आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घन्टाभित्र अनिवार्य स्तरमा शुरू गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाउ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।

0: Pero
1: समस्या तो है, तो जैसे उसे बता दो।

0: अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको झोकीमा छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा साग्पा र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन रद्द।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो प्रभाव एफएमद्वारा जनहितमा जारी सन्देश।

सौ 2082 राशिमा यस बासमती नगरपालिकाका विभिन्न वडामा गठन भए कृषि विकास शाखामा दर्ता भएका 83 कृषक समूहहरू अतिक्रमण नयाँ

साथै अनुसूचित कारण विधान नमुना र विभेदनको लागि पास गरिएको

सदस्य

Video Kumara FM Kumara, Sangeet Mazari Sundays.

0: निश्चित र घर वरिपरि कुरोहरू पुग्ने र प्राप्त गरिहाल्नु जिल्लामा विषालु सर्प हुन सक्ने भए पनि जनताले के भन्नुभएको थियो
1: ये

Thank you.

中造的一个非常大的路径。

0: सक्नुभयो। आजको उपन्यासको छलफल सुरु गर्नुहुन्छ। आज हामी पहिलो जानुपर्छ रचनाहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, पिरालो र सुक्खा जमिनमा पानी र सब्जी जमिनको फुलले ताजा पाक्ने वा पहिले फाटेको छ भने ताजा पलाकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् न भनेको? हामीले त पहिलो स्तरको लिएर बुझाउँछौ त। सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है?
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेर ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर के हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हेरिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अल्लो गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान सबै जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको छ, ज्यान नभए के हो?
2: रेडियो पूर्वाधार एफएमद्वारा जारी प्रसारित सन्देश।

Thank you.

Thank you.

Thank you.

Sundays.

Thank you.

Thank you.

सुनाएर साथीहरूलाई आइरहेका छौँ। तपाईँहरूमा हामीले साथीहरूले विभिन्न

Thank you.

Thank you.

Thank you.

Thank you.

Shabbat Shalom.

सोच सबै स्वतन्त्र छ कि भाग्य पनि निर्माताहरू जे पनि फिल्म मनोहरराज उपेन्द्रजीको साहित्य कुमार महजन हुँदा निर्देशको सम्पादन तथा रेसा भागको रङ्गसँग जोडाउने छ भने फिल्मले प्रजातन्त्र दिवसको अवसर पारेर भागको सरप्रति प्रदर्शन गर्न घोषणा गरेको हामीले जानकारी छ भने यही मलाई यसअघि विकास निर्देशन गर्ने तयारी गरेका थिए भने फिल्मको वर्कसपका लागि सरकार सहितको टिम कलाकार सहितको टिम पाटन समेत पुगेको थियो तर छानेका छुट्टै निर्माता र निर्देशक विशेषले भएपछि विकासले फिल्मबाट राहत सिकेका थिए भने यसपछि अर्को आग्रहमा फिल्मको निर्देशकको जिम्मेवारी प्रत्येकले सम्हालेका हुन् भन्ने कुरा नेपाली चलचित्र इन्डिया हजुर चार कमिटन

Sa Metaverse.

0: Here's the
1: Papa Noah Jump.

खाना रोजी स्वास्थ्य की जो स्वास्थ्य।

0: રેડિયો ગુલબર્ગા એફએમ દ્વારા સાંજિક મજા રહી સંદેશ.
1: નમસ્કાર,

मलाई एक पटक सेवा गर्दै भौकाल अवश्य दिनुहोला।

Thank you.

Gracias.

Yeah.

Thank you.

सुखा भएर लागेको पनि हुन सक्छ।

Thank you.

Thank you.

Grazie a tutti.

Thank you.

Thank you.

Right.

Gracias.

Thank you.

ଧାନ ଖାତା ମୋ କଟିବ ନା ହେଲେ

संसद भूपन न्यायाधीश निर्वाचित मंत्री उनका चेतावनी।

सिंहानन्द खडिया समाचार जर्मनबाट आजसम्म केन्द्रमा बहरमा 319 खडियाल मध्ये 53 ठोक प्राकृतिक बस्ती स्थानमा छोडा निकुञ्ज धनेरमा करिब 60 ठोक खडियाल लत्यामा छोडा योग्य बसिराकरबाट प्रज्ञा राष्ट्रिय निकुञ्ज सूचना अधिकारी महेश पानेक अनुसार खडियालका बच्चा प्राकृतिक वातावरणमा बस पास सेक्न अवस्थामा पुग्नु पर्छ। स्वस्थ आहाराका खोजमा क्षमताको अनुकूल अवस्थाको मूल्याङ्कन पैदल अध्ययनमा छोड्न गरिएका 2039 सालमा स्थापना विगत प्रजनन केन्द्रमा 2063 सालमा पहिलो भेला खडियालको बच्चा फुटेर निरन्तर प्रजनन भेटिया पछि 2074 सालमा पहिलो भेला बहरमा खटिया प्राकृतिक बास स्थानमा सुधार गरेर निकुञ्जकर्ता ट्याङ्क अनुसार 2063 सालमा 22 2074 सालमा 10 2079 सालमा 38 2080 सालमा 62 2081 सालमा 32 2082 सालमा 17 खटियाको बच्चा प्रजनन केन्द्र स्थापना गर्दै तत्कालीन अवस्थामा चितवन शिल्पी भएको नौमुसुरियाल प्रजनन कार्यक्रम सञ्चालन निकुञ्ज जयमा प्रज्ञा राष्ट्रिय निकुञ्जका प्रमुख डाक्टर अशोक कुमार प्राकृतिक बास स्थानमा बस्न सेक्न अवस्थामा पुग्न खडियालमा प्राकृतिक संख्या वृद्धि गर्न उद्देश्यले कार्यक्रम सञ्चालन

0: विधान का अनुसार प्रचंड मृत्यु होने पर दुबई को कार्य के फंसे की एक महिला समेत रहे किसान धेरे क्षेत्र जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारीका विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्री अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोका नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सकल उपचार कक्षमा उपचारत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सृजना गरेको छ। चाडका राष्ट्रपति महामत देवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्टरलाई माफी दिएका छन्। मास्टरलाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्टर प्रधानमन्त्री नियुक्त भएका थिए। इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै 1 सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहतको सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले दुई प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुसरा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावक एवं निर्वाह गर्न पूर्व सभापति शेरबहादुर दुवालले आग्रह गरेको छ भने एकल पक्षले दुवालै आफ्नो नेताहरूको

0: terrible. So now this is a good thing for the office and city.
1: So सबले त बक्सेको राष्ट्रिय मेलालाई सम्बोधन गर्ने नेताहरूलाई देवालय पार्टीका नेताहरूको दावी गरे। राष्ट्रिय मेलामा टाङ्गिएको ब्यानरमा देवालय सभापति भनेर लेखिएको थियो। मेलालाई सम्बोधन गर्ने क्रममा मेलाका सामाजिक शोषण पिलालले देवाको मुक्त कण्ठले प्रशंसा गरे।
2: अचम्म लाग्यो, यस्तो मान्छेमा यति धेरै उत्साह, यसै मान्छेले हाम्रो नेता हो, हाम्रो सभापति शेर पार्टी हो, उहाँको नेतृत्वमा नेपाली कङ्ग्रेस खेल्छ।
1: अर्कोतर्फ ललितपुर प्रसादीको स्थित नेपालीका निर्वाचन मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्व प्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देवालले राजनीतिबाट अब विश्राम लिनुपर्ने मन्त्री दिए। देवास प्रदेश पार्टीमा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
3: संस्थापति पक्षको राष्ट्रिय विरोधी गर्ने निर्णय र आधिकारिकता बारे सर्वोच्च अदालतले

0: चाहिँ सबैले गर्छौँ पन्ध्र कालीमाथिहरू मान्छौँ सबैले प्रचेत गराउँछौँ गर्दाखेरि पहिलाको भन्दा चाहिँ अहिले धेरै कार्य घटेको छ तर चाहिँ अर्डर सकेको छैन कर्मकर्ताहरू नबनाउने पशु बच्चाहरू नपाउने प्रत्येक सेवा सुविधा पालन गरेर तापछि भए पनि
1: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबाले सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन्। जुम्लाको किरा बाल बालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा आमा बाउको उमेर पुग्नु हुँदैन उनीहरूको नाति त हुँदैन
0: प्रणालीकै कुरा गर्दाखेरि प्रणाली प्रदेशले अब कलिकामा छोडेको सुरक्षित जीवन भएको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा अब तिनीहरूलाई के गर्नुपर्छ भने आमा बाउ पृथ्वी नाम बिताउनुपर्छ त्यसपछि मात्र अब त्यो सुनेर लिन पाइन्छ। आमाको नाम बिताउँदैन बाबा पनि हुँदैन अब त्यो कसरी त्यो छोरी सन्तान आमा कसरी गराउने त्यस्तो त्यसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
1: आमा बुढालाई बाइक विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदत्ता उसको वैकल्पिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
2: शिशु बाबाले सुविधा पाउने कि नपाउने कस्तो कन्डिसन भएको पाउने भन्ने सरकारले मैले गरेका छन् चर्चा पनि गर्ने अधिकार हो तर अनुरोध गर्नु हुँदैन।
1: असफलता सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको विकास सिक्किमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै निर्माणको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढाइ लेखाइमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्ण माया उपाध्याय बीबीसी
3: अन्तिममा नेपालमा आएको एउटा विषय विमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अनुपत्न परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण जीवा क्षेत्रका 20,000 भन्दा बढी महत्वहरूको घरमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। स्थानीय अधिकारीहरूले विमान उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ
4: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साथ जापान र छिमेकी देशहरूमा आजको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पश्चिमो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाको कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त

ज्यान बाँचेको भन्नु ज्यान नभए कि हाम्रो

Thank you.

0: साथीको जवाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तर मैले खुल्ला कुरा गरौं, समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य बजाउँ।
1: रेडियो पूर्वाधार कार्यक्रमद्वारा जनहितमा जारी 37।

0: आवश्यक परेमा औषधि अस्पताल बास गरी मास्क तपाईँ गर्न अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा भेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा दिउँसो सर्जरी नाक कान तथा छाती रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइकोपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एवं महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 0484-0092 र 4002010 औषधि अस्पताल बासरी खुला चोक नजिक।

ఆత్మ సంపద నేను కృష్ణ ఐడెంటిఫికేషన్

0: sobre el jugador.
1: ¿Qué va a pasar? ¿Otra familia con la